0: למה לקוף בהוט? למה?
1: נועדי האקם מגהץ, טבעי FM.
2: ती एहुंतरिंगे एम मकबूल फन्नानुंगे लवत हेंगनी की हावरक ए फन्नानुंगे मौदुमा तेंगनी की हावरक